यहाँ स्वागत छ श्रोता हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ समय यस बेला 2:30 औ 14 सेकेन्ड भइरहेछ श्रोता र अब सुनाउन लागिरहेका छौँ नेपाली लोकनी आधुनिक गीत विविध कलाकारको स्वरमा प्रथममा स्वीकार्नुहोस् यो लोकगीत नरेन्द्र गुरुङ रीता गुरुङ अञ्जली प्रधान अनि समूह स्वरमा

लोकगीत यहाँले सुनिहाल्नुभयो। अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस्। यो आधुनिक गीत प्रकृति गिरीको स्वरमा, जसमा शब्द अनि संगीत नरेश कुमार गिरीको।

0: यो प्रसारण हो आकाशवाणी का व सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनशीपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले तेलंगानाको स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। राष्ट्रपतिले सोशल मीडिया पोस्टमा भन्नुभयो, तेलंगानाले समृद्ध सांस्कृतिक विरासत अनि परिश्रमी मानिसहरूको साथ पाएको छ। उहाँले भन्नुभयो, राज्यले नवाचार अनि विकासमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उहाँले तेलंगानावासीहरूको प्रगति अनि समृद्धिको कामना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज तेलंगानाको स्थापना दिवसको अवसरमा राज्यवासीलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, राज्य समृद्धि सांस्कृतिक विरासत अनि जीवन्त परम्पराहरूले सम्पन्न छ। उहाँले भन्नुभयो, तेलंगानाले आफ्नो मानिसहरूको रचनात्मकता, नवाचार, कड़ा मेहनत अनि दृढ़ताको माध्यमले राष्ट्रको प्रगतिमा महत्वपूर्ण योगदान दिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, यस अवसरमा सबैलाई राज्यको कल्याण अनि एक विकसित भारतका लागि मिलेर काम गर्नका लागि प्रेरित गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्रीले सोशल मीडिया सन्देशमा भन्नुभयो, तेलंगानाको इतिहास अनि गौरवशाली संस्कृति साहस, दृढ़ संकल्प अनि संघर्षको प्रतीक हो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्तिका लागि तेलंगानालाई केन्द्र सरकारको सम्पूर्ण समर्थन दिने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले तेलंगानावासीको असल स्वास्थ्य अनि सफलताको कामना गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। यसले मानिसहरूलाई आत्मनिर्भर, जागरूक अनि सक्षम बनाउँदछ। आज नयाँ दिल्लीमा जनजातीय छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। उहाँले भन्नुभयो, सरकारी छात्रवृत्ति योजनाहरूले जनजातीय समुदायलाई उच्च शिक्षा अनि नयाँ अवसर प्रदान गरी उनीहरूको जीवनलाई परिवर्तन गरेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारतमा प्रतिभाहरूको कुनै कमी छैन। उहाँले प्रतिभाको पहिचान, पोषित अनि विकासका लागि सही मञ्च प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
2: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ने रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई है कि अपने से अनेक युवाओं ने विभिन्न क्षेत्रों में उच्च शिक्षा प्राप्त की है।
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आदिवासी छात्रवृत्ति प्राप्त गर्ने छात्रहरूसित बातचीत गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले उपस्थितहरूलाई सम्बोधित गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, हाम्रो देशमा प्रतिभाको कमी छैन। उहाँले भन्नुभयो, भारत सरकार आदिवासी छात्रहरूलाई अघि बढाउनका लागि प्रयासरत छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। यो पोर्टल 6 जुनसम्म खुल्ला रहनेछ। सीबीएसईले भनेको छ, यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको प्रति प्राप्त गरेको छ। बोर्डले बताए अनुसार सुरक्षा बढाउनका लागि आधार सत्यापनलाई सामेल गरेको छ। जुन नानीहरूसित आधार कार्ड छैन, उनीहरूको माता पिता अभिभावकको आधार कार्डको उपयोग गर्न सकिनेछ। छात्रहरूको प्रतिहरूमा भेटिएको त्रुटिहरूको सत्यापनका लागि प्रति उत्तर पुस्तिका 100 रुपियाँ अनि पुनर्मूल्याङ्कनका लागि प्रति प्रश्न 25 रुपियाँको भुक्तान गर्न पर्नेछ। शुल्कको भुक्तान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट ब्याङ्किङ जस्ता अनलाइन माध्यमहरूबाट गर्न सकिनेछ।
3: सीबीएसई ने कहा है कि ये सुविधा केवल उन्हीं विद्यार्थियों के लिए उपलब्ध है जिन्होंने अपनी मूल्यांकित उत्तर पुस्तिकाओं की प्रति प्राप्त कर ली है। बोर्ड ने बताया कि सुरक्षा बढ़ाने के लिए आधार सत्यापन को शामिल किया गया है। जिन बच्चों के पास आधार कार्ड नहीं है उनके माता पिता, रिश्तेदार या अभिभावक के आधार कार्ड का उपयोग किया जा सकता है। विद्यार्थियों को प्रतियों में पाई गई त्रुटियों के सत्यापन के लिए प्रति उत्तर पुस्तिका 100 रुपए और पुनर्मूल्यांकन के लिए प्रति प्रश्न 25 रुपए का भुगतान करना होगा। शुल्क का भुगतान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट बैंकिंग जैसे ऑनलाइन माध्यमों से किया जा सकता है। अमन की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: गृह मन्त्रालयले आव्रजन अनि विदेशी संशोधन नियम 2026 अधिसूचित गरेको छ, जसमा आव्रजन अनि विदेशी नियम 2025 अन्तर्गत पञ्जीकरणको समय सीमा अनि अपील तन्त्रमा महत्वपूर्ण बदलाव गरिएको छ। यस संशोधन अन्तर्गत भारत आएको 180 दिन पूरा हुन अघि कुनै पनि समय नै पञ्जीकरण गराउन सकिनेछ। यसअघि 180 दिनको अवधि समाप्त हुन 14 दिनभित्र पञ्जीकरण गराउन अनिवार्य थियो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज इटलीको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका मानिसहरूलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले दुई देशबीच विशेष रणनीतिक साझेदारी अझ मजबूत हुनेमा विश्वास जताउनुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका उपराष्ट्रपति पाल मासातिलेसित भेट गर्नुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, दुई नेताहरूले व्यापार, निवेश, लघु अनि मध्यम उद्यमहरू, डिजिटल अनि बुनियादी ढाँचा क्षेत्रहरूमा अवसरहरूमाथि चर्चा गरे। डाक्टर जयशंकरले आपसी साझेदारीलाई मजबूत गर्नका लागि श्री मासातिलेको सराहना गर्नुभयो। श्री जयशंकरले भन्नुभयो, दुई नेताहरूले यस कुरामा सहमत जताउँदै भारत अनि दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्न पर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
1: नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेट गरेको छ। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले पार्टीका अन्य वरिष्ठ नेताहरूसँग पनि भेट गर्नेछ। भ्रमणले आरएसपी र भाजपा बीच पार्टी टू पार्टी संलग्नता शुरू गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनैतिक पहुँचमा विचार आदान प्रदान गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्तले आज सर्वोच्च न्यायालयका 5 नयाँ न्यायाधीशहरूलाई पदको शपथ दिलाउनुभयो। न्यायमूर्ति सिल नागु, श्री चन्द्रशेखर, सञ्जीव सजदेवा अनि अरूण पल्ली सहित वरिष्ठ अधिवक्ता वी मोहनाले सर्वोच्च न्यायालय कालेजियमको सिफारिशमा केन्द्रद्वारा उनीहरूको नियुक्तिलाई मञ्जुरी दिएपछि न्यायाधीशको रूपमा शपथ लिए। कलेजियमको 22 अनि 27 मईमा भएको बैठकहरूमा गरिएको सिफारिशहरूमा कार्यवाही गर्दै केन्द्र सरकारले हिजो उच्च न्यायालयको 4 मुख्य न्यायाधीशहरू अनि वरिष्ठ अधिवक्ता मोहनालाई सर्वोच्च न्यायालयमा पदोन्नत गर्ने मञ्जुरी दिएको थियो। शपथ ग्रहण समारोह राष्ट्रपति द्रौपदी मुर्मूद्वारा सर्वोच्च न्यायालय संशोधन अध्यादेश 2026 लागू गरिएको केही सप्ताहपछि भइरहेको छ, जस अन्तर्गत भारतको मुख्य न्यायाधीश सहित सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको स्वीकृत संख्या 34 बढेर 38 गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले मध्य प्रदेशको सिधी जिल्लामा एक वर्षमा प्रसव पूर्व अनि प्रसव उत्तर अवधिमा 53 गर्भवती महिलाहरूको कथित मृत्यु भएको सम्बन्धमा राज्यका मुख्य सचिवलाई नोटिस जारी गरेको छ। एक मीडिया रिपोर्टको स्वत संज्ञा समाचार रिपोर्टमा निहित सत्य तथ्य हो भने यो मानव अधिकारको उल्लंघनको एक गम्भीर मुद्दा हो। मीडिया रिपोर्ट अनुसार 53 मात्रै मृतकहरूको औसत आयु 26 वर्ष बताइएको छ, जसमा अधिकांश पहिलो या दोस्रो पल्ट आमा बन्ने महिलाहरू सामेल थिए। म्यानमारका राष्ट्रपति यू मिन आङ ह्लाइङ भारतको चार दिने भ्रमणको क्रममा आज मुम्बई आइपुग्नु भएको छ। महाराष्ट्रका राज्यपाल जिष्णु देव वर्माले छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्नुभएको थियो। शिष्टाचार मन्त्री जयकुमार रावल पनि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति यू मिन आङ ह्लाइङ आज व्यापार र उद्योग अन्तर्क्रियामा भाग लिने र मुम्बईका विभिन्न स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ। उहाँ आज साँझ लोकभवनमा आफ्नो सम्मानमा आयोजना गरिएको विशेष कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। मुख्यमन्त्री देवेन्द्र फडणवीस उपस्थित हुने कार्यक्रम छ। स्वास्थ्य मन्त्रालयले भनेको छ देशमा हालसम्म इबोला भाइरसको कुनै मामिला अघि आएको छैन। मन्त्रालयले सल्लाह दिएको छ यस्ता व्यक्ति जो पछिल्लो 21 दिनमा इबोला प्रभावित देशको यात्रा गरेका छन् अनि उनीहरूमा ज्वरो, टाउको दुख्नु, मांसपेशीहरूमा दुखाइ हुनु जस्ता लक्षण देखिए स्वयंलाई अन्यबाट अलग गर्नुपर्नेछ। मन्त्रालयले अझ भनेको छ यस्ता व्यक्तिहरूले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई तुरन्त सूचित गरोस्, नागरिक हेल्पलाइन नम्बर 1075 कल गरेर पनि जानकारी लिन सकिनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खोप पठाएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले सोशल मीडिया पोस्टमा जानकारी दिनुभए अनुसार यस खेपमा निदान, निगरानी उपकरण अनि दवाई सामेल छन्। श्री जयशंकरले भन्नुभयो यसले अफ्रिकी संघका सदस्य देशहरूलाई इबोला भाइरससित जुझ्नमा सहयोग मिल्नेछ। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। देशभरका 42 उत्कृष्ट पञ्चायतहरूलाई पुरस्कार प्रदान गरिनेछ। समारोहको क्रममा 34 ग्राम पञ्चायतहरूलाई दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत र 8 पञ्चायतहरूलाई नानाजी देशमुख सर्वोत्तम पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत पुरस्कार प्रदान गरिनेछ। पुरस्कार प्राप्त पञ्चायतहरूका प्रमुखहरूले आफ्ना उत्कृष्ट अभ्यासहरू र उपलब्धिहरूको बारेमा प्रस्तुतिकरण पनि गर्नेछन्। पूर्व केन्द्रीय मन्त्री तथा हमीरपुर सांसद अनुराग ठाकुरले भन्नुभएको छ केन्द्र सरकारले हिमाचल प्रदेशमा रेलवे परियोजनाहरूको विस्तार, आधुनिकीकरण अनि विद्युतीकरणका लागि वर्ष 2026-27 2,911 करोड रुपियाँ आवंटित गरेको छ। काङ्गरा रेलवे स्टेशनमा घाँटीको रेल सेवा नवीनीकरणको चर्चा गर्दै श्री ठाकुरले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो यो आवंटन यस अघिका यूपीए सरकार अवधि आवंटित 104 करोड रुपियाँको अनुदान भन्दा लगभग 27 गुणा अधिक हो। श्री ठाकुरले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले पछिल्लो 12 वर्षमा राज्यमा अभूतपूर्व रेलवे विकास कार्य गरेको छ। श्री ठाकुरले भन्नुभयो भानुपाली विलासपुर रेल लाइनको काम गतिमा छ अनि यसमा पहिले नै 6,798 करोड रुपियाँ खर्च गरिएको छ। उहाँले भन्नुभयो मनसुन अवधि क्षतिग्रस्त पटरीहरू अनि बगेको पुलहरूको मर्मतपछि 2 सालपछि पठानकोट जोगिन्दर नगर सेवा फेरि शुरू भएको छ। इजरायल र हिजबुल्लाह बीच अमेरिकाले गरेको युद्धविराम खतरामा छ। यो सम्झौताले क्षेत्रमा तनाव कम गर्ने अपेक्षा गरिएको थियो तर हालैका सैन्य उल्लङ्घनहरूले यसको दिगोपनमाथि गम्भीर प्रश्न उठाएका छन्। लेबनानी अधिकारीहरूले इजरायलमाथि आक्रमण बन्द गर्ने अमेरिकी प्रस्तावलाई हेजबुल्लाले स्वीकार गरेको बताएका छन्। यद्यपि यो सम्झौता व्यापक युद्धविराम होइन, दक्षिणी लेबनानका केही भागहरूमा आक्रमणहरू अझै पनि जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हेजबुल्लासँगको सम्पर्कपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई युद्धविराम सम्झौताको रूपमा वर्णन गर्नुभएको छ। भारतमा पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। यसका लागि अमेरिकाबाट योगा एथलिटको एक टिम भारतका लागि प्रस्थान भइरहेको छ। संयुक्त राज्य योगासन खेल महासंघ USISFले संयुक्त राज्य योग संघ USYA अनि विश्व योगासनका सहयोगले च्याम्पियनसिपका लागि टिम अमेरिकाको प्रतिनिधि मण्डलको घोषणा गरेको छ। अमेरिकी योगा एसोसिएसन अनि USISFका संस्थापक अनि अध्यक्ष बलविन्दर सिंहले यस आयोजनमा 11 सदस्यीय अमेरिकी दलको नेतृत्व गर्नेछ। प्रतिनिधि मण्डलका एथलिट युवा अनि वरिष्ठ श्रेणीहरूमा प्रतिस्पर्धा गर्नेछ, जसमा प्रतिभागीहरूको आयु 10-55 वर्ष बीच हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति श्री राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनशीपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
5: अब प्रस्तुत छ समसामयिक समीक्षा, विषय छ हाइड्रोजन इन्धन कोषमा आधारित हरियो र दिगो यातायात। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत वर्ष 2070 सम्ममा नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने आफ्नो प्रतिबद्धतालाई समर्थन गर्न एक विशाल हरित यातायात क्रान्तिबाट गुज्रिरहेको छ। यो संक्रमण द्रुत विद्युतीय सवारी साधन ईभी अपनाउने, व्यापक सार्वजनिक ट्रान्जिट विस्तार र शहरी भीड़भाड़ वायु प्रदूषणसँग लड्न दिगो माल दुबानी रसद तर्फको धक्काद्वारा लंगिरहेको छ। देशभरि लाखौं ईभी दर्ता भएका छन्। यो वृद्धि विद्युतीय 2 पाङ्ग्रे सवारी साधन, 3 पाङ्ग्रे सवारी साधन र व्यवसायिक फ्लिटहरूको विस्तारद्वारा संचालित छ। राज्य यातायात उपक्रमहरूले सक्रिय रूपमा डिजेल फ्लिटहरूलाई शून्य उत्सर्जन विकल्पहरूसँग प्रतिस्थापन गरिरहेका छन्, जसलाई पीएम ई बस सेवा योजना जस्ता पहलहरूद्वारा समर्थित गरिएको छ। टियर 1 र टियर 2 शहरहरूमा मास रैपिड ट्रान्जिट नेटवर्क, मेट्रो रेल नेटवर्क द्रुत गतिमा विस्तार भइरहेको छ, जसले लाखौं निजी सवारी साधनहरूलाई सड़कबाट हटाउँदैछ। लगानी हाइड्रोजन इन्धन सेल प्रविधिमा निर्देशित भइरहेको छ। विशेष गरी भारी शुल्क भएका व्यावसायिक सवारी साधनहरू र लामो दूरीको ट्रेकिङका लागि हरियो र दिगो यातायाततर्फको एक प्रमुख कदममा भारतीय रेलवेले हालै उत्तरी रेलवेको समर्पित जिन्द सोनीपत खण्डमा 10 कारको हाइड्रोजन इन्धन सेल आधारित रेल सेटको परिचयलाई अनुमोदन गरेको छ। रेल सेट चाँडै शुरू हुने तयारीमा छ र 1200 किलोवाट हाइड्रोजन इन्धन सेल प्रोपोलेसन प्रणालीद्वारा सञ्चालित 75 किलोमिटर प्रति घण्टाको अधिकतम गतिमा सञ्चालन हुनेछ। हाइड्रोजन इन्धन सेल प्रविधिले हाइड्रोजन प्रयोग गरेर रासायनिक प्रतिक्रिया मार्फत बिजुली उत्पादन गर्दछ, जसमा पानीको बाफ मात्र उत्सर्जन हुन्छ, जसले यसलाई परम्परागत जीवाश्म इन्धन आधारित कष्ण प्रणालीहरूको स्वच्छ विकल्प बनाउँछ। हाइड्रोजन आधारित रेल प्रणालीहरू दिगो गतिशीलताको लागि एक आशाजनक समाधानको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त भइरहेको छ। यस पहलको साथ भारत, जर्मनी, जापान, चीन र संयुक्त राज्य अमेरिका जस्ता देशहरूको चयन समूहमा सामेल हुन्छ, जसले सफा रेल यातायातको लागि हाइड्रोजनको प्रयोगको खोजी गरिरहेका छन्। प्रविधि अझै पनि प्रारम्भिक चरणमा भएकोले सीमित संख्यामा देशहरूले मात्र हाल यस्ता प्रणालीहरू सञ्चालनका परीक्षण गरिरहेका छन्। यो प्रविधि हाइड्रोजन इन्धन कोषहरूमा आधारित छ, जसले केवल पानीको बाफ उत्सर्जन गर्दछ, कार्बन डाइअक्साइड हाइड्रोजन हटाउँछ। रेलको क्षमता र शक्ति यो विश्वको सबैभन्दा लामो 10 कोच र सबैभन्दा शक्तिशाली हाइड्रोजन ट्रेन हो, जुन ब्रोड गेज प्लेटफर्ममा सेट गरिएको छ, जसमा कुल 2400 किलोवाट पावर छ। हाइड्रोजन पूर्वाधार इन्धन भर्न र 1 मेगावाट पीईएम इलेक्ट्रोनाइजर र 3000 किलोग्राम हाइड्रोजन भण्डारण र विस्तारण सुविधाद्वारा समर्पित हुनेछ, जुन सिधै जिन्दमा निर्मित छ। हरियाणाको जिन्द सोनीपत खण्डलाई यी सञ्चालनहरूको लागि पाइलट मार्गको रूपमा पहिचान गरिएको छ। रेल सेटको लागि जिन्दमा एक स्वदेशी हाइड्रोजन भण्डारण र इन्धन भर्ने सुविधा स्थापना गरिएको छ। पेट्रोलियम र विस्फोटक सुरक्षा संगठन पीईएसओले साइटमा कम्प्रेस्ड हाइड्रोजन ग्यासको भण्डारण र वितरणको लागि आवश्यक इजाजत पत्र प्रदान गरेको छ। इन्धन भर्ने कार्यको लागि हाइड्रोजन कम्प्रेस प्रणाली प्रदान गरिएको छ, साथै आवश्यक प्राविधिक सहयोग र महत्वपूर्ण पार्ट पूर्जाहरू पनि उपलब्ध गराइएको छ, ताकि भरपर्दो र असल फल सुरक्षित कार्य सुनिश्चित गर्न सकियो।
6: आकाशवाणी शिलीगुड़ी शुरू होच्छे गान परम्पराई अनुष्ठान। आज अनुष्ठाने सुनबेन पद्दीप रागे संतुर वादन शिल्पी पंडित भजन सपरी।

यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राज्यका मुख्यमन्त्री सुवेन्दु अधिकारीले भन्नुभयो, राष्ट्रिय प्रतीकहरू अनि देशभक्तिका मूल्यहरूको सम्मान अनिवार्य छ। आकाशवाणीको 95 अनि आकाशवाणी खरसाङको 65 वार्षिक उत्सव कार्यक्रम मिरिकको गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। उत्तर बंगालका चिया कमानहरूमा चाँडै प्रधानमन्त्री चाय श्रमिक योजना लागू हुने भएको छ। जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज रंगुक धोदरिया समष्टि टीमा नवनिर्मित स्टील ब्रिजको उद्घाटन गर्नुभयो र नेपालका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्रता पार्टी आरएसपीका अध्यक्ष रवि लामिछानेले भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनसित भाजपा मुख्यालयमा भेट गर्नुभएको छ। राज्यका मुख्यमन्त्री सुवेन्दु अधिकारीले भन्नुभयो, राष्ट्रिय प्रतीकहरू अनि देशभक्तिका मूल्यहरूको सम्मान अनिवार्य छ। हुगलीमा एक सभालाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, यदि यो देशमा बस्ने हो भने वन्दे मातरम अनि जनगणमनलाई सम्मान गर्नुपर्नेछ। साथै 26 जनवरी अनि 15 अगस्त जस्ता राष्ट्रिय पर्वलाई पनि आदर दिनपर्नेछ। श्री अधिकारीले यो पनि घोषणा गर्नुभयो कि स्कूलहरूमा वन्दे मातरमको पाठ अनिवार्य गरिएको छ। उहाँले यसलाई भारतको सांस्कृतिक सभ्यतागत विरासतको हिस्सा बताउँदै भन्नुभयो, यही भारतीय संस्कृति हो, यही सनातन संस्कृति हो। भारतलाई हिन्दुस्तान अनि इण्डिया दुई नामले चिनिन्छ। मुख्यमन्त्रीको यो बयान त्यो समयमा आएको हो जब राज्यमा पहिचान राष्ट्रवाद अनि सांस्कृतिक मुद्दाहरूलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ। आकाशवाणीको 95 अनि आकाशवाणी खरसाङको 65 वार्षिक उत्सवको अवसरमा सांगीतिक कार्यक्रम मिरिकको गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। उमेश कार्कीडोली अनि सविता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा पद्मश्री डाक्टर जीएस योञ्जन प्रमुख रूपमा उपस्थित थिए भने आकाशवाणी कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोय, कार्यक्रम सहनिर्देशक राजीव सुब्बा, कार्यक्रम निष्पादकद्वय मनन तामाङ योजना मोहरा, प्रसारण निष्पादक लेखनाथ राई, समाचार विभाग प्रभारी अशोक चौरासिया, साहित्य सुनो परिवारका अध्यक्ष अमर डुङमाली, गोपाल योञ्जन प्रतिष्ठान मिरिकका अध्यक्ष सुखबहादुर गजमेर, सूचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी मिलन राई लगायत आकाशवाणी खरसाङका कर्मचारी साथै अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा पद्मश्री डाक्टर जेएस योञ्जनलाई सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै पद्मश्री डाक्टर जीएस योञ्जनले आफूलाई आकाशवाणी खरसाङले सम्मान जनाएकोमा आभार प्रकट गर्नुभयो। कार्यक्रममा वरिष्ठ गायिका तथा संगीतकार हीरा रसाइली, प्रबल थापा, रञ्जिता सुनार, अभिनव रसाइली अनि सुशान्त मुक्तानी गीत प्रस्तुत गरेका थिए। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कार्यक्रम सहनिर्देशक राजीव सुब्बाले गत वर्षदेखि नै आकाशवाणीको 90 वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमहरू गर्दै आएको भन्दै आज मिरिकमा कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो। बाल कल्याण तथा शहरी विकास मन्त्री अग्निमित्र पालले आज कोलकाता र वरिपरिको क्षेत्रहरूको पानी जम्ने समस्या समाधान गर्न भ्रमण गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, राज्य सरकारले मनसून आउन अघि पानी जम्ने समस्या समाधान गर्न व्यापक तयारी गरिरहेको छ। विगतमा राजनैतिक कारणले गर्दा धेरै ठाउँमा पानी निकास हुने च्यानलहरू अवरुद्ध भएको थियो, जसले गर्दा मनसून मौसममा पानी जम्ने समस्या बढेको थियो। अब त्यस्ता सबै अवरोधहरू हटाइने र पानी निकास सुनिश्चित गरिनेछ भन्नुभयो। उहाँले अझ भन्नुभयो, कोलकाता सहित राज्यका विभिन्न भागहरूमा जहाँ पानी जम्ने समस्या गम्भीर छ, ठूला पाइपहरू मार्फत नजिकैका जलाशयहरू र पानी स्रोतहरूमा अतिरिक्त पानी मोड्ने योजनाहरू चलिरहेका छन्। यसका साथै उहाँले अर्को वर्ष ठूलो मात्रामा वर्षाको पानी संकलन

0: कार्यान्वयन योजना लागू गरिने जानकारी पनि दिनुभयो। यस सम्बन्धमा शनिबार विभिन्न विभागहरूसँगको महत्वपूर्ण बैठक पनि तय गरिएको छ। भारत बंगलादेश सीमा स्थित शून्य रेखा अर्थात जीरो लाइन गाउँहरूको पुनर्वासको प्रक्रियालाई तीव्र गर्ने दिशामा सीमा सुरक्षा बल बीएसएफ सक्रिय बनेको छ। बीएसएफको बुझाइ अनुसार पश्चिम बंगालमा सरकार परिवर्तनपछि लामो समयदेखि लम्बित मुद्दाहरूको समाधानको सम्भावना बढेको छ। एक रिपोर्ट।
1: बीएसएफका वरिष्ठ अधिकारीका अनुसार केन्द्रीय गृह मन्त्रालयले धेरै वर्षदेखि यी गाउँहरूको पुनर्वासको पहल गरिरहेको छ, जसका लागि प्रभावित परिवारहरूलाई पर्याप्त राहत दिने प्रस्ताव पनि तयार छ। अब राज्य सरकारले सीमासित सुरक्षित दूरीमा उपयुक्त भूमि चिन्हित गरी अधिग्रहण गर्न पर्नेछ। अधिकारीहरूको भनाइ छ, सीमाको निकट स्थित कृषि भूमि यथावत राख्न सकिनेछ अनि किसान दिनको समय त्यहाँ खेतीबारीको काम गर्न सक्नेछ। शून्य रेखा गाउँका ती बस्तीहरू जो अन्तर्राष्ट्रिय सीमादेखि 150 गजभित्र पर्ने गर्छ। भारत अनि बंगलादेश बीच 4096.7 किलोमिटर लामो अन्तर्राष्ट्रिय भूमि सीमा छ, जसमध्ये 2216.7 किलोमिटर भाग पश्चिम बंगालसित जोडिएको छ। अधिकारी अनुसार राज्यमा लगभग 360 शून्य रेखा गाउँ छन्।
0: पार्टी प्रमुख ममता ब्यानर्जीले धरना मञ्चबाट भाजपामाथि विपक्षी आवाज दबाएको आरोप लगाउनुभयो। यस अवधि ठूलो संख्यामा तृणमूल कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए अनि लगातार जय बंगलाको नारा लगाए। ममता ब्यानर्जीले भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाउँदै दिल्लीको इशारामा टीएमसीलाई तोड्ने कोशिश भइरहेको बताउनुभयो। उत्तर बंगालका चिया कमानहरूमा चाँडै प्रधानमन्त्री चाई श्रमिक योजना लागू हुनेछ। चिया कमानमा कार्यरत चिया श्रमिकहरूमा विशेष गरी महिला तथा शिशुहरूका लागि यो योजनाबाट लाभ हुनेछ। आज सिलगढ़ीको उत्तर कन्यामा मुख्यमन्त्रीको निर्देशमा चिया कमानलाई लिएर एक अहम बैठक आयोजित भयो। बैठकमा चिया उद्योगको वर्तमान स्थिति, श्रमिकहरूको समस्याहरू अनि भविष्यको रणनीतिमाथि विस्तारसित चर्चा गरियो। चर्चा अवधि लामो समयदेखि बन्द अनि बीमार चिया बगानहरूको भविष्य, श्रमिकहरूको जीवनस्तर, स्वास्थ्य, शिक्षा अनि सामाजिक सुरक्षा जस्ता मुद्दाहरूलाई प्राथमिकता दियो।
2: बैठकपछि सांसद राजु विष्टले भन्नुभयो, उत्तर बंगालको चिया उद्योगको समग्र विकास नै मुख्य उद्देश्य हो। उहाँले आरोप लगाउनुभयो कि केन्द्र सरकारद्वारा चाय श्रमिक कल्याण योजना अन्तर्गत आवंटित 1000 करोड रुपियाँमा लगभग 313 करोड रुपियाँ राज्य सरकारको तर्फबाट प्रस्ताव नपठाएको कारण खर्च हुन सकेन। उहाँले उक्त राशिको उपयोग चाँडै चिया बगान श्रमिकहरूको कल्याण, स्वास्थ्य सेवाहरू अनि बुनियादी ढाँचाको विकासमा गरिने बताउनुभयो। उहाँले कडा सन्देश दिँदै भन्नुभयो, कुनै पनि चिया बगान बन्द हुने छैन, सबै बन्द बगानहरूलाई चाँडै खोल्ने पहल गरिनेछ। चिया बगानहरूको जमिनमा होटल बनाउने कोसिस सहन गरिने छैन अनि बगानमा केवल चियाको खेती गरिनेछ। उहाँले भन्नुभयो, भविष्यमा यस मुद्दामाथि अझ विस्तृत कार्ययोजना तयार गरिनेछ। बैठकमा उत्तर बंगाल विकास एवं खेल मन्त्री निशित प्रमाणिक, सांसद मनोज टिग्रा अनि विधायक विशाल लामा समेत कयौं जनप्रतिनिधि उपस्थित थिए। यसका साथै टी बोर्डका अधिकारी अनि प्रशासनिक प्रतिनिधिहरू पनि उपस्थित थिए। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष तथा जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज रंगमुख धोदरिया सीमा नवनिर्मित स्टील ब्रिजको उद्घाटन गर्नुभयो। यस अवसरमा उहाँले जीटीए चुनाव जितेपछि अति आवश्यक कामहरूलाई आफूहरूले प्राथमिकता दिएको अनि सोही प्राथमिकता अनुरूप धोतरिया रंगमुख अन्तर्गत काम भएको बताउनुभयो। श्री थापाले उद्घाटन गरेको रंगपुल खोलामाथिको 61 मिटर लामो स्टील ब्रिज त्यसैको परिणाम रहेको बताउनुभयो। उहाँले भन्नुभयो, बीजेपीएम पार्टी स्पष्ट भिजन लिएर जन्मिएको पार्टी थियो, आज पनि छ अनि भोलि पनि रहनेछ। उहाँले जीटीए राज्यको एक्ट मुताबिक बनेको व्यवस्था हो, त्यसर्थ राज्यसँग मिलेर नै काम गर्ने बताउनुभयो। पञ्चायतका सदस्यहरूले पार्टी त्याग गरिरहेको सन्दर्भमा श्री थापाले जहाँ गए पनि आफ्नो पार्टीको विचार अनि सिद्धान्त लिएर जाने अनुरोध गर्नुभयो। भारतीय जनता युवा मोर्चा बीजीवाईएम दार्जीलिङ जिल्लाका अध्यक्ष निरज बान्तवा राई तथा सम्पूर्ण बीजीवाईएम टोलीले दार्जीलिङका सांसद विष्टप्रति आभार व्यक्त गरेको छ। आज एक प्रेस भेलाको आयोजन गर्दै रोहिणी टोल कर बन्द गराउने विषयमा सांसदज्यूले लिनुभएको पहल तथा दार्जीलिङ हिमालयन रेलवे मार्फत विद्यार्थीहरूका लागि रेल सेवा सञ्चालन गर्ने प्रस्ताव अघि बढाउनु भएको कार्य जनहितमा अत्यन्तै महत्वपूर्ण रहेको बीजीवाईएम टोलीले जनाएको छ। यी कदमले सर्वसाधारण नागरिक विद्यार्थी तथा अभिभावकहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै बीजीवाईएम दार्जीलिङले सांसद विष्टको दूरदर्शी नेतृत्व र क्षेत्रको विकासप्रतिको प्रतिबद्धताको प्रशंसा पनि गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लेबोङ भ्याली समष्टिले संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई तीव्रता दिँदै गाउँ पसौ अभियानलाई व्यापक रूपमा अघि बढाइरहेको छ। पार्टीका कार्यकर्ताहरू विभिन्न गाउँ बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै गोरामुमुको विचारधारा, गोर्खा आन्दोलनको इतिहास, गोर्खा समुदायको अस्मिता तथा अधिकार सम्बन्धी विषयमा जनचेतना फैलाउने कार्यमा सक्रिय रहेका छन्। अभियान अन्तर्गत जनताको घर दैलोमा पुगेर उनीहरूका समस्या, सुझाव तथा अपेक्षाबारे जानकारी लिने कार्य समेत भइरहेको बताएको छ। मजुवा ग्राम पञ्चायतको 5 वार्डहरूमा अन्नपूर्ण योजनाको आवेदन भर्ने काम धमाधम भइरहेको छ। राज्य सरकारले चुनाव अघि गरेको वाचा अन्नपूर्ण भण्डार योजनालाई प्रत्येक महिला नागरिकहरूसम्म पुर्याउन कतिपय दस्तावेज उल्लेख गर्न एउटा तालिका तथा फारम भरेर बुझाउन पर्नेछ। सो फारम भर्ने काम ग्राम पञ्चायतले गरिरहेका छन्। यस्तै मजुवा ग्राम पञ्चायतले पनि सो कार्य शुरू गरेको छ। कसैलाई नअत्तालिन आग्रह गर्दै सबै महिला दिदी बहिनीहरूले फारम भर्न सक्ने बताउँदै यो 90 दिनको अवधि रहेको जनाए पनि उपभोक्ताहरूको भीड़ले गर्दा कतिपय असुविधा रहेको कारण अब सबै वार्डहरूमा शिविर राखेर सबैलाई सुविधा दिलाउने ग्राम पञ्चायत प्रधान रोगेन वाङदी लेप्चाले जनाएका छन्। नेपालका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीका अध्यक्ष रवि लामिछाने र भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनसित भाजपा मुख्यालयमा भेट गरेको छ। यो भेट भाजपालाई जान पहलको एक भागको रूपमा भएको हो। यस अवधि भएको छलफल राष्ट्रिय स्तरदेखि बुथ स्तरसम्म भाजपाको संगठनात्मक संरचना, सदस्यता प्रक्रिया, उम्मेद्वार छनौट र तल्लो तहसम्मको पहुँचमा केन्द्रित थियो। साथै प्रतिनिधिमण्डलले पार्टीको संचार र ज्ञान स्रोतहरू बुझ्न भाजपा मीडिया सेन्टर र केन्द्रीय पुस्तकालयको पनि भ्रमण गर्यो। यसका साथै रासपाका अध्यक्ष रवि लामिछानेले विदेश मन्त्री डाक्टर एस जयशंकरलाई पनि भेट गर्नुभयो। भारतले भनेको छ नेपाल अनि भारतको द्विपक्षीय सम्बन्धमा तेस्रो पक्षको कुनै भूमिका छैन। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो कुरा नेपालका प्रधानमन्त्रीले भारत नेपाल सीमालाई लिएर गरेको टिप्पणी अनि त्यसपछि नेपालका विदेश मन्त्रालयको तर्फबाट जारी बयानको बारेमा सोधिएको प्रश्नको उत्तरमा भन्नुभएको हो। श्री जयसवालले भन्नुभयो सीमा मुद्दाको सबै आयामहरूलाई सुल्झाउनका लागि स्थापित द्विपक्षीय तन्त्र हो। उहाँले भन्नुभयो भारत नेपाल सीमाको लगभग 98% सीमाङ्कन भइसकेको छ। पश्चिम बंगालमा हाल उष्ण गर्मीबाट राहत पाउने कुनै सम्भावना छैन। राज्यको अधिकांश भागमा तापमान 34 देखि 39 डिग्री सेल्सियस बीच रहेको छ, जबकि अधिक आर्द्रताका कारण मानिसहरू वास्तविक तापमानभन्दा अधिक गर्मी महसुस गरिरहेका छन्। मौसम विभाग अनुसार दक्षिण बंगालको धेरै जिल्लाहरूमा विशेष गरी कोलकाता, हावडा, हुगली, पूर्व अनि पश्चिम मेदिनीपुरमा साँझतिर गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा तेज हावा चल्ने सम्भावना छ। पश्चिम मेदिनीपुर अनि खड़गपुर क्षेत्रमा तापमान 36 देखि 38 डिग्री सेल्सियस बीच रहने अनुमान छ। यहाँ सप्ताह अवधि कहीँ कहीँ गर्जनसहित हल्का वर्षा हुन सक्नेछ। उत्तर बंगालका जिल्लाहरूमा अपेक्षाकृत अधिक बादल छाइरहने तथा मध्यमदेखि भारी वर्षाको सम्भावना जताइएको छ। मौसम विशेषज्ञहरूको भनाइ अनुसार मनसूनको राज्यमा प्रवेशसम्म मानिसहरूले गर्मी अनि उष्ण मौसमको सामना गर्न पर्ने सक्नेछ। यो समाचार युट्युबमा @AIR न्यूज खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा म प्रमुख समाचार पुनः एकपल्ट। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राष्ट्रिय प्रतीकहरू अनि देशभक्तिका मूल्यहरूको सम्मान अनिवार्य छ।

समाचार मेनुका राईबाट सुन्नुहोस्। शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। भारत नेपाल सम्बन्धमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टीकरण। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मण्डलले भारतीय जनता पार्टीका अध्यक्ष श्री नितिन नवीनसँग गर्यो भेटवार्ता। भारतको सर्वोच्च अदालतमा 5 नयाँ न्यायाधीशले लिए शपथ। नीट प्रश्नपत्र लीक प्रकरणमा पक्राउ 5 अभियुक्तको न्यायिक हिरासत 15 तारीकसम्म बढ़ाइयो। अब समाचार विस्तारमा। भारतले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका